0: kan han thân tiêu dễ lắm à hết lại hiện anh in nula thì don suan nu chu ni to chuan ka sha ma se hey me la cha khop me ya ani ka than than tir ve don ni khong ain i ming le event kha min han shil phot me la
1: ka ming chu le bang nu ngi ne bung kon veng thara kan oma
0: chani lai mun a hian enge lo ti reng reng
1: nau kan shwai ra kan nga kan ni
0: chuan a i fanu nge papa class san san ya
1: class 2
0: tuna hianin hei du zual pathian fangna la than hunanya han thang ve phot meila tiro nau shwai pa la than te po kha kha talom
1: e ga la than du chumo Jonathan lian na mangai mangai kan ni de kha
0: than chana o mem Jonathan a hi azai thiami ti wang shim shim nge nia a la thuwa te khanin han du chan riau te kha o mem
1: o azai thiam ka ti tho ओ अजाय थ्याम इ अल्ला थु शिम शिम हि अथागति कदु वे अल्ला हो हिमो
0: निया अजाय हि नुम छिन बक्सिया ले चान इन इला थान लोंगाय थतुर दुते इने इचवान इन हान सोइले हाल मेला
1: का छान ते हो जोंग जोंग ले इ हे हेला लो दु वे तु जोंग जोंग ते ने था का नि मे
0: nang pon ngun den lo ngai tha do nia o than sak tak te pon an lo ngai tha tura ngai bokila kan lom lo tu ke o
1: o ke po ka lom me
0: ala tu na chuan jena than lian na in mangai kan ni ti hla sak lo ngai thang u